0: साथ रहो बीवफो बीवफो बीवफो रस्तम चरस्तम बीवफो बीवफो बीवफो रस्तम चरस्तम
1: बीवफो बीवफो
0: मन दुनिया چه به درد دل من گوش کنید بهتره